0: वक्त गुजरता रहा। मुझे मुझे कभी कभी ऐसा लगता जैसे मैं रिश को जैसे मैं रिश को प्यार करने लगी हूं, लेकिन मैं ये बात उससे कभी कह नहीं पाई। कुछ दिनों बाद मैंने सुना कि बाहर रहकर दिनेश किसी और से प्रेम करने लगा है, किसी और को अपनी बाहों का सहारा देने लगा है, और मैंने वहां जाकर सच्चाई भी जान ली। नरेश को भी ये सब मालूम था, पर अपनी आदत के मुताबिक चुप रहा, एकदम चुप। कुछ था जो वो कह नहीं पा रहा था, अपने आप में खो रहा था। उफ नरेश, तरसी बात मुझे पता चला कि वो बार बार स्टेशन क्यों जाया करता था।
1: चॉकलेट चॉकलेट हर वक्त शैतानी करते रहते हो, निकलो यहाँ से वरना आप एक-एक को मैं चेक करती
2: हूँ। ममता ममता, ये क्या कर रही हो? इस तरह बच्चों को नहीं डांटते। जाओ बेटे बाहर खेलो, चॉकलेट हम ला देंगे।
0: नरेश नरेश, एक बात पूछूं, बताओगे?
2: क्या फायदा पूछकर, तुम्हारी तो आदत है मेरी किसी भी बात पर विश्वास न करना। खैर पूछो।
0: तुम बार बार स्टेशन अपनी बीवी के लिए जाते हो ना, ये सोचकर कि वो किसी दिन लौट आए।
2: पर तुम्हें किसने बतलाया? दिनेश ने?
0: नहीं, पर तुम बात क्यों बदलना चाहते हो?
2: हाँ ममता, मैं स्टेशन जाया करता था पर अब नहीं जाता।
0: क्यों?
2: क्योंकि वो कभी लौट कर नहीं आएगी।
0: ओह, आई एम सॉरी। क्या तलाक?
2: हाँ, चेंज द टॉपिक।
0: इतना सब हो जाने पर भी नरेश बदला नहीं, पर दिनेश बाहर रहकर बदलता जा रहा था और हमारे बीच एक दरार पड़ती जा रही थी। खतों से मैंने दिनेश को कितना लिखा कि फ्लैट बदली करा ले, क्योंकि दिनेश के न होने के कारण पड़ोसी कैलाश की वासना भरी नजर हमेशा मेरा पीछा करती थी। जब कभी उसे मौका मिलता वो गंदे किस्म की बात करने से न चूकता। न जाने क्यों, क्यों ये सब मैं नरेश से क्यों नहीं कह पाती। दिनेश एकदम चुप रहा और मैं मानसिक रूप से हारती जा रही थी। मुझे सहारे की जरूरत महसूस हुई। मैं नरेश का सहारा पाना चाहती थी, पर उसे कह नहीं पाई। और नरेश अपनी आदत के मुताबिक चुप रहा, एकदम चुप। यहां तक कि कुछ अरसे के लिए कहीं दूर चला गया और तब लौटा, जब मेरी और दिनेश की दूरी करीब करीब खत्म हो गई थी। हमारे तीन बच्चे थे। नरेश उनको बहुत प्यार करता था। उफ, आज मेरी नींद को क्या हो गया है? चलकर बच्चों को देख लूं ठीक से सो रहे हैं कि नहीं।
3: शिप, ममता उठकर कहां चली गई? आज ममता को क्या हो गया है? ऐसी कौन सी बात है जो उसे परेशान किए हुए? कैलाश? नहीं, उस नीच के लिए वो क्यों कर सोचने लगी? तो फिर سے بات، میری باہر گزاری زندگی کی باتیں تو یاد نہیں آ رہی اسے، لیکن اس بات کو تو 4-5 سال ہو گئے۔
4: ہیلو، کون؟ ممتا، تم کب آئی؟ بنا خبر دیے، کم سے کم ٹیلی گرام تو دے دیا ہوتا۔ نہیں، میرا مطلب تھا میں اسٹیشن آ جاتا۔ ہاں ہاں، اچھا بول کہاں سے رہی ہو؟ ہاں ہاں، اچھا میں ابھی آیا۔
3: مجھے بالکل ہی امید نہ تھی کہ ممتا اس طرح اچانک آ جائے گی۔ میں اچھی طرح جانتا ہوں کہ ایک عورت کو دوسری عورت کی گند بہت جلد لگ جاتی ہے۔ میرا سارا کمرہ، یہاں تک کہ میرے بستر تک میں میرا کی گند بھری ہوئی تھی۔ ممتا رات ہی میں سب کچھ سمجھ گئی، پر چپ رہی۔ ایرین باہوں کے سہارے جن میں اس کی نیند سو جایا کرتی تھی، آج ان میں تڑپ رہی تھی، چھٹ پٹا رہی تھی۔ اور صبح ہونے کے ساتھ ساتھ،
0: اتنی صبح کون آتا ہے یہاں؟
4: تم لیتی رہو، میں دیکھ لیتا ہوں۔
5: سوری دنیش،
4: کل
5: رات میں نہیں آ پائی، مجھے معاف کر دو پلیز۔ حالانکہ میں نے آنے کی بہت کوشش کی، پر
4: نہیں، کوئی بات نہیں میرا، ایسا تم جاؤ، میں تمہیں آفس میں ملوں گا۔
5: ارے بھیتر تو چلو، میں چائے تو بنا دوں۔
4: نہیں نہیں، اس کی کوئی ضرورت نہیں ہے، معافی میں کوئی ضرورت نہیں۔
5: کیوں، بات کیا ہے دنیش؟ تم اتنے گھبرائے ہو کیوں؟
4: وہ میرا،
0: میں بتاتی ہوں۔ ان سے کیا پوچھ رہی ہو؟ کل رات ان کی بیوی یہاں آ گئی ہے اور اب تمہارے سامنے کھڑی ہے۔
5: بیوی؟ کیا اتنا بڑا دھوکا؟ مجھ سے آج تک تم نے کہا کہ میری شادی نہیں ہوئی ہے۔
0: ان کی شادی بھی ہو چکی ہے اور یہ ایک بچے کے باپ بھی ہیں۔
5: جھوٹے، مکار، دھوکے باز، میں تمہارا وہ بھی نہیں
4: دیکھ سکتا۔ ہاں، دھوکا ہی تو تھا، دھوکا۔
0: ارے صبح صبح اکیلے میں کس سے باتیں کر رہے ہو؟
4: کسی سے بھی تو نہیں، تمہاری طرح میری نیند میں کچھ فٹ نہیں بیٹھ رہی ہے۔ لاؤ چائے تو دو۔ آج نریش سے ملنے چلو گی نا؟
0: نہیں، میں کیا کروں گی اس سے مل کر۔
3: کل اس وقت بیچارا ممتا، آخری بار اسے ملنے میں کیا حرج ہے؟ اس کے بہت احسان بھی ہیں ہم پر۔
0: بہت احسان ہے، اسی لیے تو مل کر اسے ان احسانوں کی یاد نہیں دلانا چاہتی۔
3: سوچ لو، تب تک میں باتھ روم ہو آتا ہوں۔
0: کیا سوچوں، سوچ کر تو میں نے اپنے ساتھ ساتھ اس کی زندگی بھی تباہ کر ڈالی۔ کاش سوچنے کے بدلے میں کچھ کر پاتی اپنے لیے، نریش کے لیے۔ نریش، نریش، تم ہار کر بھی جی، تم نے مجھے نہیں پایا، پر ایسا لگتا ہے کہ میں صرف تمہاری ہوں، تمہاری۔ تم نے کیا کیا نہیں کیا میرے لیے؟ خاطر ہی تو دنیش کے بدلے اب تم موت کو گلے لگا رہے ہو۔